जी यो जहान बनाको मैसेज को बोले दिन लवा नेक्स्ट चाउ द कम द मैसेजेस कड़ी दी खजी मैसेज तो फुल डिजियो थी खोजो कोशिश को ये टोल मैसेज प्रोग्राम के जश मेल को सलाम तारिक भाई उजाला हटक हूँ आज फिर से सत के से फायदा उठाएंगे सत का कभी कभी अच्छा होता है माई सलाम टू मनाहल सही डेरा मनाना थैंक यू उजाला हटक यो जहान मेरा ना अदा खबर हटी तो कल कल सदका सही ईशा यो जहान बनाना क्यों बेचे अस्सलाम वालेकुम तारिक चर कलमा बनना प्रोग्राम खोले दे मरियम तसलाम मरियम तसलाम खजी डेरा मनना थैंक यू कलम वजीर मैसेज के बोले लो या खजी डेरा डेरा बनना देने लवा नेक्स्ट मैसेज खड़ी दे वही कहना चाहिए इस्लाम तरीखान यासमीन अनमोल टांकना इंतजार में कबूल था प्रोग्राम था तरीखान तस्जिप दे अच्छे प्ले वा बीजेम प्ले का यासमीन अनमोल वेच अगेन तारिक वजीर सरंग ये शैया जबिल को ठीक ठाक मुफ्त एस एम एस हो रट खान की अच्छा खजीदा खबर बिल्कुल ठीक तो शोखा इश्तादा ठुलू सलाम वालेकुम अस्सलाम ब्याह मैसेज करें अनमोल यासीन अनमोल वेच इस तरह ये शोख हुई कहना बिल्कुल ठीक ठाक और सईदा बीजीएम खबर रखी सही डेरा मन ना फ्री एस एम एस को भी जिसमें मजा की लोई सड़े से शोख तासुब शान खिस्तादा सॉन्ग प्ले करता सही ठीक शो बिल्कुल कोशिश करो डेरा मनन अनमोल ठांग ने मैसेज को यो जहान बनाने क्यों थैंक यू नेक्स्ट हाय सलाम तारिक भाई एम एस डी था और सब था ठोलो सलाम रफी वजीर मैसेज करे डेरा मनना ठोलो सलाम दो वरसे दो वालेकुम असलाम असलाम वालेकुम सुबह रुपर सरंगेश ये शुखी कना मैं अन्न गुल शुडर नाइजा मड़ा सुबह रुपर मो वाला फरमाइश दे न वो पूरा करनाए خیر داس خبر نہ دو ایجوکیشن کمپلیٹ کے بیابا آر جی جڑے سے بیابا زون تخبل پلے کا سندر دین لو چی زون تو پلے کا اچھا جی صحیح ٹھیک شو بس موت ملو سیدھا سندر موت ملا وجہ پلے نکڑا بیاہ میسج کرے سلام ٹو آل سسٹر اسپیشل سلام ٹو مناہل گول صبح دوپہر مناہل دا کال روشی آغا خبر دا وکی چھ چرتا فدگی شوی وا بیا ترور ترو جانے تھا یلی وہ چھ روٹائی دی خوڑ لیا جی صحیح ٹھیک شوڑے نمانانا بس کا پروگرام اور بھی کنا نو خبر بیر بدلی بھی نیکسٹ السلام علیکم تارک بھائی ہاو یو شی از ویری نائس پلیز پلے کرن ہان سونگ نو بیا ہم اچھا جی صحیح شاکر فرام جنوبی وزیرستان میسج کرے دیر مننا سے کوشش کروں بالکل سندر درد بلے گا انتظار کروا نیکسٹ السلام علیکم تارک بھائی جان سرنگ روح یہ بالکل ٹھیک ٹھاک بھائی میں نے اسپیشل آپ کے لیے قرآن مجید کا ایک ختم سٹارٹ کیا تھا ماشاء اللہ کل کمپلیٹ کر لیا الحمدللہ اور بہت سی دعائیں بھی کی آپ کے لیے طارق بھائی یہ لاسٹ 10 سورت آپ خود بھی پڑھ لیں تاکہ آپ کی حق میں یہ ختم شریف قبول ہو جائے فیضا میسج کر ڈیرا مننا لو یا خزشی سعید ہے انشاءاللہ بالکل یو جہان مننا کبھی موثر الفاظ میں تصور رحمین والے ہوتوں سے شکریہ ادا کروں ڈیرا زیادہ مننا کبھی یو جہان بنانا کبھی تھینک یو دین لو نیکسٹ میسج کرے دے وہی کرنا چی خجی چاو دیکھو ذرا میسج کرے دے اچھا جی فاطمہ اینڈ فائنگ اینڈ فاطمہ کائنات لنڈی والا سلام طارق بھائی چرنگ یہ پروگرام ڈیر مزہ کبھی موسم پشان طارق بھائی دا میز پلا او دینا علاوہ سخبر دے کڑی دو خودی بنی پوئنشل خیر زمین سے پورا پڑا ہوا

भाई अस्सलाम वालेकुम, कैसे हो? प्रोग्राम बहुत अच्छा है। मैं आयशा हूँ बनू से। वालेकुम अस्सलाम आयशा, बिल्कुल मैं ठीक ठाक हूँ, आप कैसे हैं? प्रोग्राम और इधर रजियात मेहरबानी शुक्रिया आयशा द बनू ना समाड़ी रजियात मंदना शुक्रिया प्रोग्राम के दम मैं थी जिस कवलो और हम डे रजियात मंदना प्रोग्राम के मुंसर पार्टिसिपेट को मुंसर रारे प्रोग्राम के खपल शिरकत को इंशाल्लाह सबाई ना तासु द फारूक है जिसे अपना जकम दी प्रोडक्ट सवाख ले का ना और बिहार आते हुए रिजल्ट सरंग दे इस्तेमाल में हम वाले देखा कता से वाले वजूद पाने में नरे नरे दानी रगली दी और मख में मुकम्मल व्हाइट थी सफेद थी बराबर थी ऊ के दी न पितुर वालिश्ता जरा बारे चाहिए अंदरा बने चिकम दी नूर इस मसले में साइश्ता खो मख में मुकम्मल सफा दी ऊ के दी सफेद दी सपीन दी सिर्फ और सिर्फ ये वह खबर दो खबर दा सीधा जमा पास स्किन माने सिर्फ सिर्फ پریشان مخ باندھ دی نا استعمال انڈیانا ایک نی کریم ایک نی ٹیوب پہ شکل کے دے خبر کو ٹیوب شکل کے دے استعمال کا پدانو باندھ لگوا مسخوتن ٹیم کے چکل مخ پہ انڈیانا ایک نی فیس واش باندھی ہوئی زگورا انڈیا نا ایک نی فیس واش پر لازم استعمال ہوئے دما تو آئی کا نا اس پر دل ربا وائی اس پر ڈاکٹر عائشہ جانی اس پر عائشہ بنو نوائی کا نا اس پر آتا ڈیر جات خوین دے وائی چی دا ایک نی کریم وہ اس طرح منگو والے استعمال ہوئے

0: एक खूबसूरत आवाज रेडियो अमन 88.4 का रख, जहां मसीह की मालूमात और एंटरटेनमेंट सब कुछ आपके लिए।
1: ओहो ताची हम ना उम्मीद अगर जाए देखो डॉक्टर पुतलाश की नुबिया इंतजार दुकुमे खबर दे उमनम राशि मजीद खान होम्योपैथिक ता आओ दखपनो बीमारियानो इलाज के मजीद खान होम्योपैथिक क्लिनिक की ताचे दमे दे हर किस्म बीमारियानो आसाबी बीमारियां ने जोड़ों दर्द ना दमला दर्द अरकुन्निसा द गुर्दे काने द त्रिखी काने अरसोले बवासीर بغیر پریشنا یو خ علاج کولے شی اولاد دچا نشتا اولاد ہم دا اللہ تعالی لوی نعمت تے نو بالکل رات لے شی علاج کولے شی ایڈریس سندر سر واخلے جیل چوک عدالت سر بالکل نزدی ارسلان مارکیٹ کرک کانٹیکٹ نمبر 0344 20 45 545 کال اوکے

0: त उवे छे जानान माया दवा दजड़ पकोर खियो से हगा ग्रान माया दवा या जानान माया दवा पमा ग्रान माया दवा रखी वो यो जहान मनना थैंक यू
1: راز بھائی جہان من نٹے میں ہو سال چسو خری ڈیو من اوری ہو نٹے میں دو سالم دہ ہا دبا دوسی او پدوا گانو کی مدیا ستی دل لا پاوا
0: دل لا پاوا مان رکی وہ پروگرام دے سرے شو ٹاکڑو او پمخت خشے رکیب خانہ پمخت خشے رکیب خانہ کل در تغواڑ ما جولائی جولائی گلونا رکیب یو جہان من نے قربان تھینک یو سو ویری مچ

0: मैनेजर से
1: जी
0: पार्टी चाहिए चाय कहना
1: पार्टी
0: पहले बुआ का पार्टी वगैरह चाय कहना मुबारक ते शाह मुबारक ते शाह
1: जी सही था
0: मुबारक ते शाह
1: بالکل بس آگا پٹا بن چلے گھر چاہیے
0: مینیجر سے ڈیری ڈیری تاڑی ہوا ہے نو دس
2: لگے
0: لوستے
2: مطلب
1: اوکے نا